0: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم اسٹوڈیوز میں رابطہ کے نمبر 416-593-0003-730 ہمارے اسٹوڈیوز کی گھڑیوں کا وقت اور یہ وقت ہے آپ کو لیے چلنے کا کینیڈین انگلش ہیڈ لائنز کی طرف جو آپ کے لیے پیش کرتی ہیں وانی
1: نیوز کے لیے ہمیں دعوت دیا ہے ٹیم بھٹی ریئل اسٹیٹ فار آل یور ریئل اسٹیٹ نیڈس کال طلحہ بھٹی 647-295-7861 647-295-7861
2: Good evening. You're listening to Radio Pakistan Toronto. This is me, Ivani, with local updates. Prime Minister Mark Carney focused his Thanksgiving Day message on Alberta's upcoming separation referendum, says Canada is worth fighting for. Toronto voters warned actions on affordability housing ahead of municipal election. One woman dead, two men injured during Scarborough car crash. Toronto Food Charity says seven delivery trucks vandalized over Thanksgiving weekend. 12 rescued dogs from South Korea begins new life near Montreal. A man is wanted for unprovoked attack against demonstrator on Yonge Street. Brampton man in life-threatening condition following road rage incident in Orangeville. Cycling advocates planning large demonstration as Ford government begins removing Etobicoke bike lane on Tuesday. France opens to defense deal with Canada despite its push for arms autonomy. A Brampton man has been charged with attempted murder and stabbing investigation. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
3: Assalamu alaikum. You are listening to Radio Pakistan Toronto.
1: ڈاکٹر فیاض احمد قریشی اینڈ ایسوسیٹس اب مسیساگا کے بعد اسکاربرو میں 2155 لارنس ایونیو ایسٹ لارنس اور برسٹ ماؤنٹ کا انٹرسیکشن 416-757-9999 دانتوں کی کوئی بھی بیماری ہو آپ اعتماد کے ساتھ ڈاکٹر فیاض احمد قریشی اور ان کی تجربہ کار ٹیم کی پروفیشنل سروسز کا فائدہ اٹھائیے تمام انشورنس پلان ایکسپٹ کرتے ہیں انشورنس نہ رکھنے والوں کے لیے اسپیشل ڈسکاؤنٹ روٹ کینال ٹریٹمنٹ اور ری ٹریٹمنٹ کے اسپیشلسٹ ہیں مسیساگا لوکیشن 1110 بلور اسٹریٹ ایسٹ بلور اور ڈکسی کے انٹرسیکشن 905-232-567
4: سٹی ہال میں بیڈ بریڈفورڈ نے آپ کے ٹی ٹی سی کے کرائے بڑھائے اور بار بار سروس میں کٹوتی کی جبکہ انہوں نے کہا تھا کہ وہ ایسا نہیں کریں گے وہ اپنی بات سے پھر گئے بالکل ویسے ہی جیسے انہوں نے ان معاملات پر بھی کیا کفایتی رہائش کرایہ کنٹرول پولیسنگ سائیکل لینز بریڈفورڈ کہتے کچھ اور ہیں اور کرتے کچھ اور ہیں کیونکہ الیکشن جیتنے کے لیے وہ کچھ بھی کہہ دیں گے وہ بس ایسے ہی ہیں کیا آپ بھروسہ کر سکتے ہیں اپنے مکان کے کرائے پر اپنے سفر کے کرائے پر یا اپنی حفاظت پر 26 اکتوبر کو فیصلہ آپ کیجیے
5: آتھرائزڈ بائی دی اولیویا چاؤ کیمپین
1: اگر آپ اپنے فرینڈز اور فیملی کو کینیڈا بلانا چاہتے ہیں تو شہباز اکبر ان کی انتہائی پروفیشنل ٹیم آپ کو مکمل کنسلٹنسی فراہم کریں گے اگر آپ ریفیوجی کلیم کرنا چاہتے ہیں یا امیگریشن ریفیوجی بورڈ میں کسی بھی قسم کے اپیل کرنا چاہتے ہیں بزنس امیگریشن اپلائی کرنا ہو اسکلڈ ورکر کلاس ہو کینیڈین ایکسپیرئنس کلاس اسٹوڈنٹ ویزا یا سپر ویزا اپلائی کرنا چاہتے ہوں یا پھر فیملی اسپانسرشپ تو ہماری ایکسپرٹ ٹیم آپ کی مکمل رہنمائی کرے گی دو لوکیشن سے آپ کو سرو کرتے ہیں ایسٹ میں مارکم اینڈ شیپرڈ ویسٹ میں ہائی وے 10 اور سٹیلز کا انٹرسیکشن ابھی رابطہ کیجیے 416-855-9464 شہباز اکبر صاحب کے رابطے کے نمبر 416-855-9464 گرین سٹار امیگریشن قرض انسان کا ذہنی سکون چھین لیتا ہے اگر آپ قرض کے بوجھ سے پریشان ہیں تو آل ڈیٹ سولوشن کے ایم صدیق سے رابطہ کیجیے 416-671-0577 جی ٹی بھر میں چار لوکیشن سے آپ کو سرو کرتے ہیں مکمل رازداری اور فیس آپ کے کیس کے سیٹل ہونے کے بعد لیتے ہیں کیس دیکھنے کے بعد مکمل گارنٹی کے ساتھ آپ کو بتائیں گے کہ کتنے فیصد تک قرض معاف ہو سکتا ہے اور پھر سود سے پاک آسان اقساط میں آپ ادائیگی کر سکیں گے کلیکشن کال آنا ہو جائیں گی بند اور آپ کی پریشانیاں ہو جائیں گی ختم ابھی اعتماد کے ساتھ کال کیجیے 416-671-0577
6: بہت خوشبو آ رہی ہے کھانے میں ایسا لگ رہا ہے جیسے گھر کے پسے ہوئے مسالوں سے بنا ہو
7: ارے خوشبو کیسی نہیں ہوگی یہ ہانڈی کے مسالوں کا کمال ہے جو چن چن کے اکٹھے کیے گئے ہیں خاص ہمارے لیے تاکہ یہ لذت اور سواد ہمیں مل سکے
8: ہانڈی مسالے بالکل گھر جیسا سواد
9: فار ہول سیل انکوائری کال 416-746-5 5550-746-5550.
10: Assalamu alaikum, mera naam Zainab Azim hai. I'm running for mayor of Milton. Main Milton mein hi pali thi. I teach at Harvard University, Policy and Economics, where I did my master's. I worked at the Deputy Prime Minister and Minister of Finance's office for 3 years. And most recently, maine Zoran Mamdani ke campaign pe bhi kaam kiya hai. And this year, we are running to bring careers close to home, transit every 20 minutes to deal with the parking and traffic problems, and Alive After 5, which means more things to do in Milton so you don't have to go to Mississauga. Make sure to vote for Zainab Azim for mayor of Milton on October 26th, and you can find more at milton.com.
1: Apne khush ke lamhat ko yaadgar banayein. Icon Event Space mein shaadi, mehndi, reception, birthday parties, corporate events, ghazal aur kawadi nights ya kisi bhi takreeb ke liye teen khoobsurat aur shandar halls hain jahan 1200 tak guests ki bharpoor mehman nawazi kar sakte hain. Tamam halal dishes Pakistani chef ki nigrani mein riwayati zaiqon ke sath taiyar ki jati hain. In-house staging, audio visual system, 10 projector screens, mukammal technical support ke sath, 6887 Dixie Road, Mississauga. For more information and booking, call Mr. Alam 437-425-2500 aur Brompton mein Queens Manor Event Center, 2 Auction Lane, Brompton. For more information, call 416-814-3600.
11: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773. कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं. फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773.
0: Radio Pakistan Toronto CMR 101.3 FM. Students mein aap take number 416-593-0003. Aaj naam Thanksgiving long weekend jo hai wo manaya ja raha hai. Har saal October ke dusre Monday ko ye manaya jata hai aur is mauke par sarkari chutti bhi hoti hai. 3 din ka long weekend ban jata hai. Juma to jab jaate hain hafta itwar somwar aur aap keh rahe jume ki sham se leke peer ki sham tak jo hai chutti hoti hai aur 1578 में अंग्रेज महमजू जो था, जो मार्टिन फ्रॉशर, उसने उसके साथियों ने शुमाली कनाडा के इलाके में बहिफाजत पहुंचने पर शुक्राने की तकरीब मुनक्किद की थी. इसे कनाडा की इब्तदाई जो यूरोपी तकरीबात तशक्कुर जो है उसमें शुमार किया जाता है. 1879 में कनाडा में थैंक्सगिविंग को बाकायदा कौमी सतह पर मनाने का आगाज़ हुआ, लेकिन इसकी तारीख मुख्तलिफ सालों में बदलती रहती थी. फिर 1957 में जो है वो कनाडा ने सरकारी तौर पर फैसला किया कि थैंक्सगिविंग डे हर साल अक्टूबर के दूसरे पीर को जो है वो मनाया जाएगा. अच्छा त्यौहार मनाया क्यों जाता है? शुक्रिया तो हर हाल में अदा करना चाहिए, खुदा रब्बे करीम का शुक्र है. और हर हाल में जो इंसान जनरली जब भी ख़ास तौर पर जब हम कोई भी चीज़ अच्छी मिलती है तो हम शुक्र अदा करते हैं, अल्हम्दुलिल्लाह कहते हैं. तो ये तमाम कह लीजिए तारीखें हैं मुख्तलिफ जो, और मज़ाहिब में भी शुक्राना जो है हर हाल में जो है वो किया जाता है. थैंक्सगिविंग की बुनियादी रिवायत फसल की कटाई, कुदरत की नेमतों और ज़िंदगी में हासिल होने वाली जो नेमतें हैं उन पर खुशियों पर जो है वो शुक्र अदा करना है. इसका बुनियादी जो थीम है वो यही है. और कुदरती जो वसाइल होते हैं उसके लिए भी शुक्रगुजारी की कदीम रिवायत जो है वो मौजूद रही हैं. कनाडा में आमतौर पर लोग जो है थैंक्सगिविंग पर खानदान दोस्तों के साथ वक्त गुजारते हैं, रिवायती खाने बनाए जाते हैं, खुसन रोस्ट टर्की जो है उसको रोस्ट किया जाता है. टर्की खासतौर पर आज के दिन थैंक्सगिविंग के हवाले से वो रिवायतन जो है उससे मनाया जाता है. और मौसम खजान की खूबसूरती देखने और मुख्तसर सियाहत के लिए भी लोग निकलते हैं, अपनी ज़िंदगी की नेमतों पर शुक्र अदा करते हैं, ज़रूरतमंदों की मदद भी करते हैं. और एक दिलचस्प बात, कनाडा और अमेरिका दोनों में थैंक्सगिविंग जो है वो मनाई जाती है, लेकिन कनाडा में अक्टूबर के दूसरे पीर, जबकि अमरीका में नवम्बर के चौथे जुमरात को जो है ये थर्सडे को ये थैंक्सगिविंग मनाया जाता है. कनाडा का थैंक्सगिविंग लॉन्ग वीकेंड सिर्फ छुट्टियों का मौका नहीं बल्कि शुक्रगुजारी, ख़ानदानी ताल्लुकात और कम्युनिटी के साथ खुशियां बांटने की रवायत भी है. और खुशियां बांटने की रवायत हमेशा जो है वो बरकरार रखनी चाहिए. अल्लाह रब्बे करीम का भी शुक्र अदा करना चाहिए कि अल्लाह ने हमें इतनी नेमतों से नवाजा है, तो उन नेमतों का शुक्र हम शुक्रगुजारी के ज़रिए ही और दूसरों की मदद के ज़रिए ही कर सकते हैं. 416-593-0003 रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM. मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ.